0: ہوتا تھا, میں سوچتا رہتا تھا کہ پانی ہر دن کم ہوتا جا رہا ہے. ہمارے ماننیے پردھان منتری جی پر ڈراپ مور کراپ بول رہے تھے, تو اس کے لیے بھی ہم سوچتے رہتے تھے ایسا کیا جائے کہ اس کی وجہ سے بہت اچھی طرح سے کسان کو آئے ملے. اور یہ ماننیے پردھان منتری جی نے ہمارے یہاں, اس ٹائم وہ سی ایم تھے, تو انہوں نے کرشی میلا کی شروعات کی تھی, اور اسی ٹائم سے میں نے ایک سوچ نکی کر لیا تھا کہ ہمارے کسانوں کو باغبانی کروائے. ہمارے یہاں پہ جو پاکستان سے ہم 40-50 کلو میٹر میں ہی رہتے ہیں, اور پورا ڈرائی ایریا ہے, پانی کا بہت تکلیف ہے. تو یہاں سے سجلام سجلام بھی کینال نکالا ہے پانی کو ریچارج کرنے کے لیے, تو اس کی وجہ سے ہمارا پانی جو ڈیپ جا رہا تھا وہ تھوڑا اپ ہوا, اور ان میں سے کسانوں نے یہ انار کی کھیتی کی ہم نے پریرنا دی, اور سبھی کسانوں نے انار کی کھیتی کی شروعات کی. اور ایک ایکڑ زمین سے جو کسان 2004 پہلے قریباً 15-20 ہزار روپیہ اس کی آئے ہوتی تھی پورے سالانہ میں, تو یہ انار لگانے کے بعد میں ایک ایکڑ سے 5-6 لاکھ روپے کی آئے ہونے لگی. اور اس کی وجہ سے ہمارے گاؤں میں, ہمارے آس پاس کے کسانوں نے, ہمارے پورا بناسکاٹا ڈسٹرکٹ نے, ہمارے کچھ ضلع نے, اور ہمارے راجستھان کے جالور اور باڑمیر ضلع نے بھی, باڑمیر سے آئے ہوئے تھے ہمارے بزرگ, تو وہیں پہ بھی لوگ آتے جاتے تھے. میں وہیں پہ جا کے ان کو سبھی کو وہ جو دھورا ایک دم ریتیلا, جو راجستھان میں ریتیلا پردیش ہے, وہاں پہ بھی انار کا ان کو پودے لگوا کے بہت اچھی طرح سے وہ کسان بھی سب اچھی طرح سے کمائی کرنے لگے. ایک ایکڑ سے 5-7 لاکھ روپیہ کسانوں کو مل جاتا ہے, اور اس کی وجہ سے بہت اچھا پروگرس یہاں پہ ہوا ہے. ہر کسان کے گھر میں ٹریکٹر آ گیا ہے, ہر کسان کا نیا مکان بن گیا ہے, ہر کسان کے بچے اچھی پڑھائی کرنے لگے, بچیاں اچھی پڑھائی کرنے لگے, اس کو مدد مل رہا ہے, اور پورا ایریا بہت اچھی طرح سے ابھی پروگرس کر رہے.
1: تو اس کا اگر میں سار سمجھوں تو وہ ہے کہ شکشا اور ساہس دونوں کی آوشیکتا ہے, لیکن منوبل کی بھی بہت زیادہ آوشیکتا ہے.
0: جی,
1: جس کے من میں بل ہے, جس میں آتم بل ہے, وہی آگے تک کا سوچ پاتا ہے.
0: جی,
1: پڑھائی تو کئیوں نے کی ہوئی ہوتی ہے,
0: جی
1: سرکار نے بہت بنائی ہوئی ہوتی ہے, لیکن کمی ہو جاتی ہے آتم وشواس کی کہ کیا میں یہ کر پاؤں گا, کیا یہ میرے سے ہو پائے گا, اور وہ آپ نے کبھی نہیں کم ہونے دیا.
0: جی,
1: شریر سے پار من کی گہرائیوں میں چھپے جو آتم بل ہے, اس کے دوارا آپ نے سفلتا پائی ہے.
0: یہاں پہ سر جی, میں ایک بات بتاؤں کہ یہاں پہ جو ہم نے انار لگایا اسی ٹائم تو بہت کم لوگوں نے کیا تھا کہ یہ نہیں ہو سکتا, یہ نہیں جو ہو سکتا, لیکن مجھے معلوم تھا, میں نے دیکھا ہی تھا سبھی جگہ پہ. اس کے بعد میں میرے کھیت پہ قریباً 8 سال میں 80 ہزار لوگ آئے. سبھی لوگوں کو میں نے پوری بات بتائی, ایسے کرو, ہم نے جو غلطیاں کی تھی وہ نہیں کرے, اس لیے میں ان کے کھیت میں جا کے پورے سبھی کسانوں کا کھیت میں گیا ہوں, اور آج دن تک میں نے کسی کسان کے پاس سے 25 پیسے بھی نہیں لیے. میں میری گاڑی میں جا کے ان کو بتاتا رہتا ہوں. یہاں پہ جو کسان لوگ آتے تھے, ہم نے واٹس ایپ گروپ بنایا تھا سبھی کسانوں کا نمبر لے کے, قریباً 15-20 گروپ تھا, تو سبھی جس کو جو کوئی تکلیف ہے تو میں واٹس ایپ گروپ سے سبھی کو گائیڈ کرتا تھا, اور بہت اچھی طرح سے یہ کسانوں کو بہت اچھی طرح سے اس کو پورے پورا جو معلومات نہیں تھا وہ سبھی کو معلوم ہو جاتا تھا.
1: اس پریوجن میں جو آپ نے اتنا کسانوں کا ساتھ دیا, ان کو پگ پگ میں جو بھی کٹھنائی آ رہی تھی, بادھائیں آ رہی تھی, اس سے نکلنے کے لیے جو آپ نے ان کو اپنے سجھاؤ دیے, اپنے انوبھو آپ نے ان کے ساتھ سانجھا کیا,
0: جی,
1: یہ آپ کو بہت دعائیں بھی آپ کے پاس ریٹرن میں آئی ہے, کیونکہ آپ نے بولا نا کہ بھلے 25 پیسے تک نہیں لیا آپ نے, لیکن آپ نے دعائیں بہت کمائی ہیں, اور یہ دعائیں جو ہیں آپ کو بہت آگے لے کے جا رہی ہیں. اس کا پرمان یہ ہے کہ آج بھارت دیش میں آپ کو کتنے ہی پرسکاروں سے نوازا گیا ہے, سروتم ناگرک پرسکاروں میں سے ایک پدم شری سے آپ کو نوازا گیا ہے, تو اس کی سب سے پہلے مبارک ہو آپ کو.
0: تھینک یو, آپ کا بہت بہت دھنیواد.
1: تو جب بھارت سرکار کی طرف سے آپ کو یہ پرسکار دیا جا رہا تھا, اس کے پہلے بھی کئی بار چاہے ماننیہ پردھان منتری جی ہوں یا مکھیہ منتری جی ہوں یا جو بھی ہوں, ہر گن مانیہ ویکتی نے کئی بار آپ کے نام کا ذکر کیا ہے, جہاں پر کبھی بھی ایسا موقع آتا تھا. تو کبھی جب ویکتی کوئی آپ کو ایک उदाहरण के तौर पे पेश कर रहा है देश में, तो उस समय आपको कैसा अनुभव होता था?
0: उसी टाइम मैं माननीय सीएम साहब को मिलने के लिए जाता था, उसी टाइम भी नरेंद्र मोदी जी ने मुझे पहले ही रोल में मुझे बैठाते थे, और कभी कभी तो ऐसा हुआ था कि वो स्टेज से उतर कर नीचे आ जाते थे, और हमारे जो अभी गुजरात के सीएम थे रूपाणी साहब, विजय भाई रूपाणी जी, उनको भी मिलने के लिए मैं जाता था, तो वो भी स्टेज के ऊपर आके मेरे पास नीचे बैठ जाते थे। तो मैं बोलता था सर आप तो बहुत बड़े व्यक्ति हैं, आप मेरे पास नीचे नहीं बैठ सकते। नहीं नहीं, वो बोलते थे ज्ञाना भाई जी आप बहुत अच्छे काम कर रहे हैं किसानों के लिए, तो हमें भी बहुत अच्छा लगता था। जो माननीय प्रधानमंत्री जी ने जब हमारा जो ये पद्मश्री का जो उसका फॉर्म भरना था, उसी टाइम में टीवी देख रहा था, उसमें टीवी के माध्यम से मुझे मालूम हो गया था कि ये पद्मश्री का फॉर्म भर सकते हैं, इसका वो कर सकते हैं नामांकन। तो मुझे मालूम नहीं था, मेरे भतीजा को मैंने बुलाया और उसको पूछा कि ये क्या हो सकता है, तो कि किसानों के लिए इस साल रखा है, तो हमने इसमें सब वो करके दो दिन बाकी थे, तो हमने एक दिन में पूरा उसका स्कैन करके पूरा वो सब इकट्ठा किया, और दूसरे दिन में बहुत जल्दी करना था लेकिन वो सबमिट नहीं हो रहा था। तो मेरा एक नियम है कि जो काम करना है उसको पूरे पूरा लगन से करना चाहिए, तो मैं सोच रहा था कि 12 बजे तक अपने को बैठना है, आज रात को 12 बजे बंद होगा उसी टाइम तक बैठना है। तो हम 12 में 2 मिनट कम था और वो स्पेस खुल गया और हमारा वो नामांकन हो गया इस स्पर्धा में पद्मश्री की। फिर बाद में मैं हम भूल गए थे, बाद में 26 जनवरी 2017 के दिन सुबह में 5:30 से 6 बजे तक बजे मुझे फोन आया, मोबाइल मेरा बोल रहा था, तो मुझे बहुत वो हुआ कि अपने कोई अपने समाज में या अपने सगा वाला में से कोई परलोकवासी हो गए, क्योंकि उसी टाइम सुबह में तो किसी का कॉल आता ही नहीं है। वो मेरे को कॉल आया था, मैंने मेरे ध्रुज के हाथ से कॉल उठाया तो वो बोल रहे थे ज्ञानाब जी आपको अभिनंदन, कॉन्ग्रेचुलेशन बोले थे। तो मैंने सोचा कि अपने को ये कॉन्ग्रेचुलेशन बोलने वाला कोई है नहीं तो और कुछ होगा, तो थोड़ी दरपत हो गई थी। बाद में उन्होंने बोला कि आपको भारत सरकार पद्मश्री से नवाजा जा रही है, तो मुझे बहुत खुशी हुई थी उसी टाइम, क्योंकि क्या एक गांव के छोटे छोटे किसान के बेटे को पद्मश्री जो माननीय प्रधानमंत्री जी ने शुरुआत की थी, कि क्योंकि वो तो बहुत बड़े पैसों वालों को पद्मश्री सम्मान मिलता है, हमें मालूम ही नहीं था कि हमको पद्मश्री मिलेगा, लेकिन हमारे एक प्रधानमंत्री जी ऐसे है कि उन्होंने एक छोटे किसान को पद्मश्री के रूप में चयन किया था। तो इसी के लिए मैं भी माननीय प्रधानमंत्री जी नरेंद्र भाई मोदी जी का बहुत बहुत आभार मानता हूँ, और मैं तो अपने बच्चों को भी बोल सकता हूँ कि आप भी बहुत पॉजिटिव थिंकिंग, सभी का अच्छा हो, मेरे से मेरा पड़ोसी का बहुत अच्छा हो, आप ऐसे सोचेंगे तो आपके जरूर भगवान, आपने जैसे पहले बोला कि वो फिर घूम के अपने को ये सभी किसानों का आशीर्वाद से ये पद्मश्री मुझे मिला है, नहीं तो मैं एक गांव के छोटे किसान ऐसी सोच ही नहीं रह सकता कि अपने को पद्मश्री मिलेगा।
1: इसमें जो आपने बात कही ना कि भारत देश ने आपको नवाजा है
0: जी,
1: वो इसलिए नवाजा क्योंकि यशस्वी भारत यशस्वी लोगों से बनता है।
0: बिल्कुल है सर,
1: तो भारत बनाने वाले आप जैसे योद्धा हैं तभी भारत भारत है। मुझे आपके यहाँ पर ये जानना था कि आपके हिसाब से भारतीयता क्या है, देशभक्ति क्या है, या देश के प्रति उत्तरदायित्व कैसे निभाया जा सकता है?
0: अपने को एक ही सभी को एक ही मन में रखना चाहिए कि हम जिस देश में ऋषियों की भूमि है, ये मुनियों की भूमि है, इस भूमि पवित्र भूमि में जिसमें भगवान के अवतार हुए हैं, जिसमें गंगा जैसी नदी बहती है, जिसमें एक बहुत पवित्र आत्माएं रह चुकी है, तो ऐसी पवित्र भूमि में हमको भगवान ने जन्म दिया है, तो हमें एक तो राष्ट्रवाद हमारे मन में रहना चाहिए कि हमारे राष्ट्र का कैसे कल्याण हो, हमारा राष्ट्र कैसे सबसे ऊंचा हो, पूरी दुनिया में हमारा राष्ट्र का नाम हो, ऐसी एक अपने को सभी को सोच रखनी चाहिए। हमारा देश एकदम सभी दुनिया से अलग हो, हमारा देश फिर से सोने की चिड़िया बने, ऐसी सोच रखनी चाहिए।
1: ये आपकी सोच भी है और शुभकामना भी, और इसके लिए आप प्रयासरत भी हैं, ये सब जानते हैं। बाकी मुझे एक और चीज आपसे ये जानना था कि आपने देखा है सुना भी है कि कई कृषक जो हैं वो रासायनिक कृषि की वजह से बहुत ज्यादा नुकसान खुद भी सहन कर रहे हैं, समाज पर भी बहुत ज्यादा उसका नुकसान हो रहा है, और जो हमारी धरती माँ है वो धीरे धीरे धीरे धीरे बंजर होती जा रही है। तो आपकी जो कृषि पद्धति, क्या वो रासायनिक है या जैविक है या कैसी कृषि पद्धति